दिफा जे शहीदन जी दिहाड़े जे मौके ते मलीर गिरेजन में तकरीब वडे वजीर सैयद मुराद अली शाह कोर कमांडर कराची समेत सिंध रेंजर्स ऐं पुलिस जी आला आफिसरन जी शिरकत वडे वजीर ऐं कोर कमांडर शहीदन जी यादगार ते गुलन जी चादर चाढ़ी फातिह फानी कई ऐं दुआ घुरी तकरीब दौरान पाक फौज चाक ऐं चौबंद दस्ते पारां शहीदन जी यादगार ते सलामी पेश कई वई शहीदन जे वारसन सां वडे वजीर ऐं कोर कमांडर जी बि मुलाक़ात शहीदन जे बेमिसाल कुर्बानी ते ख़िराज तहसीन पेश قوم ایف بی آر جی بدعنوان آفیسرن کے پالے رہی ہے حکومت پنجی ناقص حکمرانی لکائن لائے عوام تے بار وجھے تھی جماعت اسلامی جے سربراہ حافظ نعیم الرحمان جی میڈیا سان گال بول حافظ نعیم چیو عوام جے پیسن سان رگو کچھ مانن جو پیٹ بھرے پے ونجے آئی پی پیز کے ان بجلی جا پیسہ دینا ونجن تا جکا ٹھہے ہی نہ تھی شہباز حکومت 4000 ارب کا ودیک لیوی وصول کر چکی ہے نون لیگ پنجے اتحادن کے بھول جا خوش کرے پر سندھ کے قربانی جو بکرو بنائن کا پاسو کرے سینئر وزیر شرجیل میمن خواجہ آصف جے بیان تے رد عمل ڈیندے چھو تو پنجاب اسمبلی سرائکی صوبے جے حق میں بھیرا سندھ اسمبلی سندھ میں ودھیک صوبہ ٹھائن خلاف 8 بھیرا ٹھہراؤ منظور کرے چکی ہے

0: जिस धरती से जुड़ा है कलंदर लाल शहबाज,
1: उसी खिबसे की बनी है आवाज।
0: GAFM 88 नेटवर्क,
1: सिंध की आवाज।
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
3: गज़ा वालल फलस्तीनी इलाइक़े जो हिस्सो आहे। मुनसफ़ाणी ऐं अमन जो वाहिद रस्तो बरियासती हल आहे। फलस्तीनियुनि खे बेदख़ल करण जूं कोशिशूं खिते जी अमुन ऐं इस्तेहकाम खे नुक़सान पहुचाए सघनि थियूं। इसराइली वज़ीरनि पारां फलस्तीनियुनि जी गज़ा मां नेकाली ते पाकिस्तान समेत 8 मुल्कनि जी मज़म्मत। गॾियल पधराई में ॼाणायो वियो आहे त फलस्तीनियुनि जी जबरी बेदख़ली जी कोशिश खे रद्द कयो वञे थो। अहिड़ी कोशिश आलमी कानून जी भञकड़ी ऐं आलमी सलामतीअ ते ख़्यालनि जी ॾे वठि कई वई। पाकिस्तान ऐं मिस्र पारां सफारती कोशिशूं तेज़ करण ते बि ज़ोर भरियो वियो। خیبر پختونخوا کے مختلف علاقن میں سیکورٹی فورسز کی کاروائی 21 خارجی دہشت گرد مارجی ویا۔ ایس پی آر موجب اتر وزیرستان میں دہشت گردن پاک افغان سرحد کا داخل تھن کی کوشش کی۔ سیکورٹی فورسز کی کامیاب کاروائی میں 10 دہشت گرد مارجی ویا۔ اتر وزیرستان میں ایک بھی کاروائی میں پاک افغان سرحد برسا سیکورٹی فورس کی مؤثر کاروائی میں 7 خارجن کے مارے ویو۔ کوہاٹ ڈیرا اسماعیل خان ضلع میں بھی بن مختلف کاروائن میں 4 خارجی دہشت گرد مارجی ویا۔ صدر وزیر اعظم پاراں کامیاب کاروائی تے سیکورٹی فورسز کے بھیٹا پیش۔ صدر چھو تو پاکستان کی سرحدن جو دفاع دہشت گردی جو خاتمہ پہری درجی ہے۔ وزیر اعظم جو چون ہو تو دہشت گردی خلاف جنگ میں پوری قوم سیکورٹی فورسز سے گڈ ہے۔